0: پاکستان ٹورانٹو سی ایم آر 101.3 FM. امریکی صدر ڈونلڈ ٹرمپ نے کہا کہ ایران مذاکرات کے لیے سنجیدہ ہے, ڈیل کرنے کے لیے تیار نہیں. اب اس کا کیا مطلب سمجھا؟ انہوں نے کہا کہ میرا خیال ہے کہ ایران مذاکرات کے لیے سنجیدہ تو ہے, ہم مذاکرات کر سکتے ہیں, بات چیت بھی جاری ہے. سعودی عرب کو انہوں نے ایک بار پھر کہا کہ معاہدہ ابراہیمی کا رکن ہونا چاہیے, اگر شامل نہیں ہوئے اس میں تو پھر جوہری معاہدہ نہیں کریں گے. لیکن جو کینیڈا کے حوالے سے ایک دفعہ پھر آج بات کر دی انہوں نے, انہوں نے کہا کہ ماحولیاتی آلودگی کی وجہ سے کینیڈا پر بڑا ٹیرف لگانے جا رہے ہیں, پہلے 50%, پھر 10% اور اب کتنے پرسینٹ لگائیں گے. تو میرے خیال اب کینیڈا کو بھی کوئی فیصلہ, شاید سخت فیصلہ کرنا پڑے. کمرشل بریک لیں گے, پروگرام میں واپس آتے ہیں, اسٹے ٹیون.
1: السلام علیکم, یو آر لسننگ ٹو ریڈیو پاکستان ٹورنٹو.
2: کینیڈا میں آئے ہر خاندان کا خواب ہوتا ہے کہ ان کا ایک اپنا پیارا سا گھر ہو یا کاروبار ہو, لیکن مارٹگیج کے بڑھتے ریٹس اور گھروں کی بڑھتی قیمتیں اگر آپ کے خواب کو پورا نہیں ہونے دے رہی تو رائل فائنانشل گروپ کے شیراز حسین سے رابطہ کیجیے. شیراز حسین اور ان کی ٹیم 100 سے زائد لینڈرز کے ساتھ کام کرتے ہیں. ان کی انتہائی پروفیشنل ٹیم اپنے سروسز میں ایکسپرٹ ہیں. مارٹگیج چاہے گھر کی ہو یا کمرشل, انڈسٹریل, پرائیویٹ, یا آپ کو چاہیے اکویٹی لائن آف لون, پرسنل لون یا بزنس لون, 100% گارنٹیڈ اپروول. کال شیراز حسین 6472714147, 6472714147. بٹکڑاہی کی پکرنگ لوکیشن میں آپ کے لیے حلوہ پوری کا اسپیشل ناشتہ, ایسا ذائقہ جو آپ نے پہلے کبھی چکھا ہی نہ ہو. صبح 11 بجے سے آپ کے لیے اوپن. اس کے علاوہ بٹکڑاہی کی روایتی کڑاہی, بیف پائے, نہاری, کھوئے والے چنے, اسموکی کیما, بٹر اور سیسمی نان, لسی اور بے شمار آئٹمس. کیٹرنگ کے لیے اسمال اور لارج ٹریز اویلیبل ہیں. ریسٹورینٹ کے ساتھ 150 لوگوں تک کی پارٹی کے لیے بینکوٹ ہال, جس میں مہندی, برتھ ڈے, ویڈنگ, فیملی یا کارپوریٹ ایونٹس ارینج کیے جا سکتے ہیں. بکنگ کے لیے ابھی کال کر لیں بٹکڑاہی, 820 کنگ سٹن روڈ, پکرنگ, 9058390002.
3: ڈاکٹر فیاض احمد قریشی اینڈ ایسوسیٹس, اب مسز آگا کے بعد سکاربرو میں 2155 لارنس ایونیو ایسٹ, لارنس اور برچ ماؤنٹ کا انٹرسیکشن, 4167579999. دانتوں کی کوئی بھی بیماری ہو آپ اعتماد کے ساتھ ڈاکٹر فیاض احمد قریشی اور ان کی تجربہ کار ٹیم کی پروفیشنل سروسز کا فائدہ اٹھائیے. تمام انشورنس پلان ایکسپٹ کرتے ہیں. انشورنس نہ رکھنے والوں کے لیے اسپیشل ڈسکاؤنٹ. روٹ کینال ٹریٹمنٹ اور ری ٹریٹمنٹ کے اسپیشلسٹ ہیں. مسز آگا لوکیشن 1110 بلور اسٹریٹ ایسٹ, بلور اور ڈکسی کے انٹرسیکشن, 9052325678.
2: اگر آپ اپنے فرینڈز اور فیملی کو کینیڈا بلانا چاہتے ہیں تو شہباز اکبر ان کی انتہائی پروفیشنل ٹیم آپ کو مکمل کنسلٹنسی فراہم کریں گے. اگر آپ ریفیوجی کلیم کرنا چاہتے ہیں یا امیگریشن ریفیوجی بورڈ میں کسی بھی قسم کے اپیل کرنا چاہتے ہیں, بزنس امیگریشن اپلائی کرنا ہو, اسکلڈ ورکر کلاس ہو, کینیڈین ایکسپیرینس کلاس, اسٹوڈنٹ ویزا یا سپر ویزا اپلائی کرنا چاہتے ہوں یا پھر فیملی اسپانسرشپ, تو ہماری ایکسپرٹ ٹیم آپ کی مکمل رہنمائی کرے گی. دو لوکیشن سے آپ کو سرو کرتے ہیں, ایسٹ میں مارکم اینڈ شیپرڈ, ویسٹ میں ہائی وے 10 اور اسٹیلس کا انٹرسیکشن. ابھی رابطہ کیجیے 4168559464. شہباز اکبر صاحب کے رابطے کے نمبر 4168559464. گرین اسٹار امیگریشن.
4: بہت خوشبو آ رہی ہے کھانے میں, ایسا لگ رہا ہے جیسے گھر کے پسے میں مسالوں سے بنا ہو. ارے خوشبو کیسی نہیں ہوگی, یہ ہانڈی کے مسالوں کا کمال ہے جو چن چن کے اکٹھے کیے گئے ہیں خاص ہمارے لیے, تاکہ یہ لذت اور سواد ہمیں مل سکے.
5: ہانڈی مسالے, بالکل گھر جیسا سواد.
6: فار ہول سیل انکوائری کال 4167465550, 7465550.
7: کرے اگر آپ کا کار ایکسیڈنٹ ہو گیا اور آپ قانونی مدد لینا چاہتے ہیں تو نہ صرف ہم آپ کے حق کا جائز زیادہ سے زیادہ پیسہ لے کر دلواتے ہیں بلکہ اپنی فیس بھی آپ کا کلیم دلوانے کے بعد ہی لیتے ہیں. اور میں آپ کی اپنی انجم قریشی آپ کی اپنی زبان بولتی ہوں, اور ہمارے پرسنل انجری لوئرز کی ٹیم آپ کے کلیم کو پروفیشنلی ہینڈل کرتے ہیں. اور اگر اپنے کلیم کے سلسلے میں آپ ہمارے لوئر کے ساتھ میٹنگ کرنا چاہتے ہیں تو ہماری کنسلٹنسی بالکل فری ہے. آج ہی مجھے کال کریں, آپ کے کار ایکسیڈنٹ کیس میں آپ کا انفارمیشن لینا آپ کا حق ہے. 4165700157.
0: جی ہاں, 4165700157 انجم قریش صاحب کے رابطے کے نمبر ہے. خدا نخواستہ آپ کا کار ایکسیڈنٹ ہو جاتا ہے, آپ گر جاتے ہیں, آپ کو ٹکٹ مل جاتی ہے, بالکل پریشان نہ ہوں. فار دا ویری لانگ لانگ ٹائم اسی پروفیشن میں ہیں, میکسیمم کمپنسیشن آپ کو دلوا دیں گی, اور فیس جب کیس سیٹل ہو جاتا ہے اس کے بعد لی جاتی ہے. بہت ہی ریناؤنڈ لا فرم ہے جس کے ساتھ بہت عرصے سے کام کر رہے ہیں. آپ کے اپنی زبان میں بات کرتے ہیں, ہمارے ساتھ موجود ہیں, خوش آمدید کہیں گے. انجم قریش صاحبہ, السلام علیکم اینڈ ویلکم یو ان ویریو پاکستان ٹورانٹو.
8: آداب, نمستے, سسریہ
6: कल हमेशा अवेयरनेस लेकर हाजिर होते हैं। फ्राइडे का दिन है, लास्ट डे है, आप लोग अपने अपने कामों से वापस जा रहे हैं, घर पे जा रहे हैं, लेकिन जो है आपको ये पता होना चाहिए कि रोड पे जब होते हैं तो कार एक्सीडेंट हो सकता है। और आपको हमेशा यही अवेयरनेस दी कि अगर घर के एक पर्सन का भी एक्सीडेंट होता है तो वो पूरे घर को डिस्टर्ब करता है, क्योंकि हो सकता है एक गाड़ी हो आपके पास, हो सकता है कि पेरेंट्स का अगर एक्सीडेंट हो जाता है तो बच्चे परेशान हो जाते हैं, बच्चों का एक्सीडेंट हो जाता है तो पेरेंट्स परेशान होते हैं। तो आपको कम से कम ये समझना चाहिए कि आपने जो अपनी इंश्योरेंस ली थी इस दिन के लिए ली थी कि अगर कभी आपका कार एक्सीडेंट हो जाता है तो जो आपने पाबंदी से वादे के मुताबिक हर महीने जो अपना प्रीमियम भर रहा है, बिल्कुल इसी तरीके से इंश्योरेंस कंपनी अपना वादा निभाती है। नो मैटर वॉट, आप इंजरी क्लेम के लिए इंटाइटल होते हैं। और अगर आप हमसे कुछ मालूम लेना चाहते हैं, हम हमेशा आपको कहते हैं, मैं आपकी अपनी अंजुम कुरैशी और हमारी लॉ फर्म हेमोफार प्रेजेंस की हमेशा न सिर्फ आपको आपके ज़रूरत के मुताबिक आपको एडवाइस करता है लॉयर, और जब आप हमारे पास आते हैं तो आपके मसलों को बैठ के डिस्कस किया जाता है, आपकी प्रॉब्लम को देख के बात की जाती है, ताकि आप लॉयर से अपने तमाम लीगल क्वेश्चन पूछ सकें, मालूम कर सकें कि इस कार एक्सीडेंट में आप कहाँ खड़े हैं। हमारा काम आप तक अवेयरनेस पहुँचाना, आपका काम इन बातों को याद रखना। 416-570-0157, 416-570-0157। और मैं हमेशा ही कहती हूँ कि आपकी अपनी अंजुम कुरैशी, आपकी अपनी ज़बान बोलती हूँ। और जब कार एक्सीडेंट होता है तो कानूनी मसला शुरू होता है, और हम कहते हैं कि जिसका काम उसी को साजे, इसलिए किसी भी कार एक्सीडेंट में आप हमें कॉल कर सकते हैं, 416-570-0157।
0: बहुत शुक्रिया आपका, और इंशाल्लाह मंडे आपसे फिर बात करते हैं। बहुत शुक्रिया, थैंक यू। नंबर नोट करें, 416-570-0157, 416-570-0157। रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 FM में आपका होस्ट दोस्त अरशद भट्टी हूँ। इनाम बाबुल इल्म मस्जिद अली बनी हाशिम सोसाइटी 900 लिंटन एवेन्यू ईस्ट मिसागा में मजालिस का सिलसिला जारी है। मौलाना मुबशर जैदी साहब बाद नमाज मगरिब मजलिस पढ़ते हैं, हदीसे के साथ सलाम नुहखानी और सोसानी भी पेश की जाती है, और साथ साथ आपसे रोज़ाना रिक्वेस्ट करते हैं कि उनकी कंस्ट्रक्शन का जो प्रोजेक्ट है, ये मस्जिद का प्रोजेक्ट है, उसके लिए डोनेशन दीजिए। इसके अलावा फ्यूनरल जो सर्विसेज हैं उसकी मेंबरशिप जो है 30 सफर तक ओपन रहेगी। हज का एक ड्रॉ है जो इन्होंने $500 की पार्टिसिपेशन फ़ी रखी है। जब 1000 लोग पार्टिसिपेंट हो जाएंगे तो 3 ड्रॉ करेंगे और 2 लोगों को, एक फैमिली के 2 लोगों को हज पे भेजा जाएगा, जिसकी लागत जो है वो 30,000 जो है एक फैमिली के लिए आएगी, और जो बाकी पैसे बचेंगे वो मस्जिद के प्रोजेक्ट में इस्तेमाल हो जाएंगे। और आप किसी भी फिका से ताल्लुक रखते हैं, अहले तशीह अहले सुन्नत हों, कोई भी आप इसमें पार्टिसिपेट कर सकते हैं। फॉर इन्फॉर्मेशन यू कैन कॉल मुश्ताक जैदी साहब 416-985-0293, 416-985-0293। रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 FM खबरें आपके लिए जुबैरुद्दीन साहब पेश किया करते हैं, आइए सुनते हैं।
8: न्यूज के लिए हमें तावन दिया है अंजुम कुरैशी साहबा ने। न्यूज के लिए हम तावन देते हैं आइकॉन इवेंट स्पेस, 6887 डिक्सी रोड मिसागा, डिक्सी डेरी के इंटरसेक्शन, 3 खूबसूरत हाल, 1200 तक अफराद की गुंजाइश, एम्पल पार्किंग। अपने खुशी के लम्हात को यादगार बनाइए आइकॉन इवेंट स्पेस के साथ। मजीद मालूमात के लिए कॉल कीजिए 4374252500, इट्स 4374252500, आइकॉन इवेंट स्पेस। न्यूज के लिए दावत दिया है टीम भट्टी रियल स्टेट, फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 6472957861, 6472957861।
9: की खिदमत है आज की अहम खबरें। खलीज में बढ़ती हुई कशीदगी के दरमियान सिफारती सरगर्मियों में तेजी आ गई है, और ओमान का एक आला सतही वफद तेहरान पहुंच गया है, जबकि दूसरी तरफ कतर ने अमरीका और ईरान पर जोर दिया है कि वो मुफाहमती याददाश्त पर मुकम्मल अमल दरामद करते हुए आबनाए हुरमुज में जहाजरानी की आज़ादी को यकीनी बनाए। उधर ईरान के एक सीनियर सिफारती अहदेदार ने कहा है कि मौजूदा कशीदगी के बावजूद तेहरान ने सिफारतकारी का दरवाजा बंद नहीं किया, और मुख्तलिफ इलाकाई सालिसों के जरिए अमरीका के साथ पैगामात का तबादला अब भी जारी है। दूसरी जानिब अमरीकी सदर डोनाल्ड ट्रंप ने कहा है कि ईरान मुजाकरात के लिए संजीदा है लेकिन डील करने के लिए तैयार नहीं है। ईरान की पासदारा ने इनकलाब ने खित्ते में मौजूद खलीजी ममालिक के शहरियों पर जोर दिया है کہ وہ امریکی افواج کے مراکز اور تنصیبات سے کم از کم 500 میٹر دور رہیں، جن کے بارے میں ایران کا دعویٰ ہے کہ انہیں امریکی فوجی خفیہ رہائش گاہوں کے طور پر استعمال کر رہے ہیں۔ دوسری جانب امریکہ نے ایران کے خلاف مسلسل 13ویں رات بھی فضائی حملے مکمل کرنے کا اعلان کرتے ہوئے کہا ہے کہ کارروائی کے دوران ایرانی فوجی تنصیبات، ڈرون مراکز اور ساحلی نگرانی کے نظام کو نشانہ بنایا گیا۔ امریکی صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ میں نہیں سمجھتا کہ چین یا روس ایران کو ہتھیار فراہم کر رہے ہیں۔ انہوں نے کہا کہ چینی صدر شی جن پنگ اور روسی صدر ولادیمیر پیوٹن نے یقین دلایا تھا کہ وہ کسی صورت ایران کو ہتھیار نہیں دیں گے۔ یمن کے حوثی گروپ نے کہا ہے کہ بحری ناکہ بندی صرف سعودی عرب کے خلاف ہے، جبکہ بقیہ تمام جہازوں کے لیے بین الاقوامی آبی گزرگاہ مکمل طور پر کھلی ہوئی ہے۔ ادھر سعودی عرب سے تیل لے جانے والے چین کے 2 آئل سپر ٹینکرز خیریت سے آبنائے باب المندب پار کر گئے۔ امریکہ نے اپنے 60 تجارتی شراکت داروں پر نئے ٹیرف نافذ کر دیے ہیں، جن میں برطانیہ، چین اور یورپی یونین شامل ہیں، اور ان کی تمام اشیاء پر 10% سے 12.5% تک ٹیرف عائد ہوگا۔ خیبر پختونخوا کے علاقے ٹانک میں دہشت گردوں نے چیک پوسٹ پر بارود سے بھری گاڑی ٹکرا دی، جس کے نتیجے میں سیکیورٹی فورسز کے 15 اہلکار ہلاک ہو گئے۔ جوابی کارروائی میں 12 دہشت گرد مارے گئے۔ پی ٹی آئی نے 5 اگست کے جلسے کا مقام تبدیل کر دیا ہے، اور اب یہ جلسہ پشاور موٹر وے کے قریب میدان میں ہوگا۔ وزیر اعلیٰ خیبر پختونخوا سہیل آفریدی نے کہا ہے کہ 5 اگست کا جلسہ سیمی فائنل اور فیصلہ کن ہوگا۔ پاکستان مسلم لیگ نون کے صدر نواز شریف نے پیپلز پارٹی کے چیئرمین بلاول بھٹو زرداری کو مخاطب کرتے ہوئے کہا ہے کہ بلاول برخوردار میری بات کا برا نہیں ماننا، نوک جھوک ہونی چاہیے، مار کٹائی نہیں، اور اس کو کشمیر نہیں سمجھنا، یہ کشمیر ہے اور یہ میرپور ہے، میرپور خاص نہیں ہے۔ اور آخر میں یہ خبر کہ کل جی ٹی اے میں گیس کی قیمت میں 3 سینٹ فی لیٹر اضافہ ہو جانے کا امکان ہے۔ اس کے ساتھ ہی اب تک کی خبریں ختم ہوئیں، اجازت دیجیے، اللہ حافظ۔
0: خبریں زبردین صاحب کے لیے پیش کیا کرتے ہیں، اسٹوڈیوز میں رابطے کے نمبر 4165930003۔ خبروں میں آپ نے سنا کس قسم کے ڈائلاگ ہیں جناب، یہ میرپور ہے، میرپور خاص نہیں ہے، اور اسی طرح سے کشمیر، کشمیر ہے، کشمیر نہیں ہے، اور ساتھ ہی سیمی فائنل ہے 5 اگست کا، اور نہیں تو یہ چیزیں جو ہیں بڑی مطلب ایسی ہوتی ہیں جو پاپولر ہو جاتی ہیں، اور بہت ساری چیزیں جو ہیں وہ پھر اس کو بعد میں لوگ اس کو میمز بن جاتی ہیں، اور اس کے اوپر بہت ساری چیزیں جو ہیں، انسان جب جلسے میں ہوتا ہے تو کچھ بھی کہہ رہا ہوتا ہے، تو اس کے بعد یہ چیزیں جو ہیں پھر میمز کی صورت میں جو ہیں وہ لوگوں تک پہنچتے ہیں، ڈفرینٹ طریقے سے پہنچتی ہیں۔ جناب شہباز شریف صاحب، پرائم منسٹر آف پاکستان نے فوج کے چیف آف جنرل اسٹاف لیفٹنٹ جنرل عامر رضا کو 4-سٹار جنرل کے عہدے پر ترقی دے کر انہیں کمانڈر نیشنل اسٹریٹجک کمانڈ مقرر کیا ہے، اور وزیر اعظم نے اس ذمہ داری کی انجام دہی میں جنرل عامر کے لیے نیک خواہشات کا پیغام بھی دیا ہے۔ 27ویں آئینی ترمیم کی منظوری کے بعد آرمی ایکٹ کے تحت چیئرمین جوائنٹ چیف آف اسٹاف کمیٹی کا عہدہ ختم کر دیا گیا تھا، اس کی جگہ کمانڈر آف نیشنل اسٹریٹجک کمانڈ کا عہدہ جو ہے متعارف کروایا گیا تھا، اور اس عہدے پر چیف آف ڈیفینس فورسز کی سفارش سے پرائم منسٹر جو ہے بڑی فوج کے ایک جنرل کو 3 سال کے لیے تعینات کرتے ہیں۔ ترمیم کے تحت قومی مفاد میں وزیر اعظم کمانڈ آف نیشنل اسٹریٹجک کمانڈ کی مدت ملازمت آرمی چیف کی سفارش پر مزید 3 سال تک بڑھا سکتے ہیں۔ اس فیصلے کو عدالت میں چیلنج بھی نہیں کیا جا سکے گا۔ اس کے علاوہ اس عہدے پر تعینات فوجی جنرل پر آرمی ایکٹ کے تحت ریٹائرمنٹ کی عمر اور دیگر ضوابط جو ہیں وہ لاگو بھی نہیں ہوتے ہیں۔ جنرل عامر آرمڈ کور سے تعلق رکھنے والے، پاکستان فوج میں کمانڈ اسٹاف اور دارجاتی سطح کے تمام اہم عہدوں پر اس سے پہلے جو ہیں وہ فائز رہ چکے ہیں۔ اب کمانڈ نیشنل اسٹریٹجک کمانڈ ہے کیا؟ 27ویں آئین ترمیم کے تحت جب یہ عہدہ چیف آف اسٹاف کمیٹی کا عہدہ چیئرمین کا ختم کیا گیا تو یہ عہدہ جو ہے پھر نیا متعارف کروایا گیا تھا، اور فوجی کمان کے نظام میں بڑی تبدیلیاں متعارف کرائی گئی ہیں، اور ملک کے جوہری اور دوسرے اثاثوں کی نگرانی کی ذمہ داری جو پہلے چیئرمین جوائنٹ چیف آف اسٹاف کمیٹی کے پاس تھی، اس نئے عہدے کو جو ہے وہ منتقل کر دی گئی تھی۔ اس قانون سازی کے تحت چیئرمین جوائنٹ چیف آف اسٹاف کے عہدہ جو ہے وہ ختم کر دیا گیا۔ اس عہدے کا بنیادی تعلق پاکستان کے جوہری اور اس کے علاوہ دوسرے اطرافاتی جو احساسیں ہیں ان کی نگرانی اور کمان سے بڑا اہم ہے عہدہ، اور اس پہ جب ان کو فائز کیا گیا ہے۔ 4165930003 ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 FM کمرشل بریک لیں گے، پروگرام میں واپس آتے ہیں، اسٹے ٹیون۔
10: याद रखें, अगर आप किसी भी क्रिमिनल ऑफेंस में चार्ज हो गए हैं या आपको कोई भी फैमिली लॉ का मसला है, जैसे कि प्रॉपर्टी डिवीजन, स्पाउसल सपोर्ट, चाइल्ड कस्टडी एंड एक्सेस, या आपका कोई सिविल लिटिगेशन का मामला है, कम्युनिटी के जाने पहचाने और तजुर्बेकार लॉयर ताहिर मजीद से राब्ता कीजिए 6478384773। कानूनी मामलात के लिए उनसे राब्ता कीजिए जो कानून को मुकम्मल तौर पर जानते हैं। फॉर ऑल योर लीगल मैटर्स कॉल ताहिर मजीद 6478384773।
11: अपने खुशी के लम्हात को यादगार बनाएं। आईकॉन इवेंट स्पेस में शादी, मेहंदी, रिसेप्शन, बर्थडे पार्टीज, कारपोरेट इवेंट्स, गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए 3 खूबसूरत और शानदार हॉल्स हैं, जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं। तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रवायती जायकों के साथ तैयार की जाती हैं। इन हाउस स्टेजिंग, ऑडियो विजुअल सिस्टम, 10 प्रोजेक्टर स्क्रीन, मुकम्मल टेक्निकल सपोर्ट के साथ 6887 डिक्सी रोड मिसिसागा। फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 4374252500 और ब्रम्पटन में क्वींस मैनर इवेंट सेंटर 2 ऑक्शन लेन ब्रम्पटन। फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600।
12: सिंस 1993 MWC फूड बैंक्स हैव प्रोवाइडेड इंडिविजुअल्स एंड फैमिलीज विद नॉन पेरिशेबल फूड, हलाल मीट एंड एसेंशियल हाउसहोल्ड आइटम्स। ओवर 10,000 फैमिलीज अक्रॉस कनाडा rely on MWC food banks to supplement their food requirements. We serve in Scarborough, Mississauga, and in First Nations communities. Charity starts at home. Please donate generously to Muslim Welfare Canada. Call 1-866-754-3111 or visit mwcanada.org.
13: Sirf mortgages. That's Rajiv Talwar, the mortgage superstar. Mortgage residential, low ya commercial, for customized mortgage solutions, choose Rajiv Talwar. Mushkil se mushkil mortgage ho, लास्ट मिनट डील हो या फिर क्रेडिट इश्यूज हो, राजीव तलवार का वसी इल्म और तजुर्बा आपका काम आसान कर देगा। तो याद रखिए, मॉर्गेज उनसे मत लीजिए जो मॉर्गेज भी करते हैं, बल्कि मॉर्गेज सिर्फ उनसे लीजिए जो मॉर्गेज ही करते हैं। कॉल राजीव तलवार ऑफ लीडिंग एज मॉर्गेज एक्सपर्ट्स 9058191001 9058191001 लाइसेंस नंबर 12374।
14: आवर लोन एंड क्रेडिट कार्ड बिल्स कीप पाइलिंग अप, वी हैव नो मनी टू पे देम विद आवर लिमिटेड इनकम।
15: आई एम अफ्रेड वी आर गोइंग टू गो बैंकक्रॉप्ट एंड लूज आवर हाउस, business and all assets. Is this why we immigrated to Canada?
16: Help is just one call away. No need to file bankruptcy. We can save your assets, stop collection calls and make one monthly interest-free installment for maximum debt relief. Call Aisha Munawwar, Debt Solutions Specialist and Insolvency Counselor with Rumanek & Company Limited, a company with licensed insolvency trustee. Call Aisha Munawwar at 416-428-2165. That's 416-428-2165.
17: Apna Humsafar Global Travel & Tour.
18: Global Travel and Tours, Mississauga.